0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: إياك نعبد وإياك نستعين
0: اے پروردگار ہم تیری ہی عبادت کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں
1: اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين
0: ہم کو سیدھے رستے چلا ان لوگوں کے رستے جن پر تو اپنا فضل و کرم کرتا رہا نہ ان کے جن پر غصے ہوتا رہا اور نہ گمراہوں کے
2: آپ سب سننے والوں کو فیروز خان کی طرف سے السلام علیکم اور رحمۃ اللہ وبرکاتہ اور اب ہمارا ساپتاہک سیگمنٹ عالم و نیا از براڈ کاسٹ آن سن رائز ریڈیو بریڈفورڈ ایوری فرائیڈے ایوننگز فرام 8 PM ٹو 9 PM دیٹس لنڈن ٹائم اینڈ ریکارڈڈ لائیو ہیئر 6 AM ٹو 7 AM ایوری سیٹرڈے مارننگ and replayed on Radio 1701 Sunday mornings from 7 to 8. To ye hai Alim o Nia Maulana Fazal Dand.
3: Bismillahir Rahmanir Rahim. Alhamdulillahi Rabbil Alameen. والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فمن زحزح عن النار وأدخل الجنة فقد فاز وما الحياة الدنيا إلا متاع الغرور صدق الله العظيم محترم ومكرم سامعين السلام عليكم ورحمة الله وبركاته آپ سے مخاطب آپ کا محزبان مولانا فضل داد ہمارا یہ پروگرام ہر جمعہ کی شام کو 8 بجے سے 9 بجے تک لائیو ہوا کرتا ہے I'm your host مولانا فضل داد and this is our weekly session on every Friday evenings you're most welcome to take part the number for our studio is 01274 306666 306666 And you're most welcome to take part, whether it's an Islamic question, whether it's an issue that you'd like to speak about, whether it's the local issues, national issues, or the international issues. You're most welcome to call in. We'd like to listen to what you've got to say, and so will the rest of our listeners, inshallah. Quran Kareem ki ayat maine tilawat ki hai. اور اس کے اندر اللہ رب العزت ہمیں ایک معیار دیتے ہیں چنانچہ ارشاد فرمایا فمن زحزح عن النار وادخل الجنة فقد فاز وما الحياة الدنيا الا متاع الغرور کہ آخرت کے اندر اگر تم آگ سے یعنی جہنم کی آگ سے سزا دیتے تم بچا لیے گئے اور جنت کے اندر دخول ہوا تو فرمایا یہ سب سے بڑی کامیابی ہے وہ شخص کامیاب ہو گیا کامیابی کی اللہ رب العزت نے اس آیت کے اندر ہمیں کامیابی کا جو انداز ہے کامیابی کا جو ریزلٹ ہے وہ ہمیں بتلا دیا اس کا نتیجہ جو ہے ان دس ورس اللہ سبحانہ و تعالی ہیز گیون اس دا فائنل ریزلٹ آف سکسیس اینڈ دیٹ از دا پرسن از سیوڈ فرام دا فائر آف ہیل فرام جہنم فرام دا پنشمنٹ اینڈ از انٹرڈ انٹو جنہ انٹو پیراڈائز دیٹ از the final outcome of success. Allah subhanahu wa ta'ala will grant you His pleasure. اب اگر انسان دیکھے دنیا کے اندر اور یہ انسان اپنے سامنے بات رکھے کہ جو کام مجھے کرنا ہے اس ہر کام کے اندر میرا مطمئن نظر یہ ہوگا کہ میں اس کام کی وجہ سے جنت میں داخل ہوں جہنم سے اپنے آپ کو بچا سکوں whatever a person does in this dunya then step by step every one of those actions and every one of those verbal parts that you give whether it's related to our deen whether it's related to the dunya every utterance of yours must be weighed very carefully to say this will lead me to Jannah This will save me from Jahannam. If a person was to do that upon every step, just this easy little sentence to yourself, that this will lead me to Jannah, or this will save me and protect me from hell, from Jahannam, from the punishment. یہ میری حفاظت کرے گا یہ جو میں کام ابھی کر رہا ہوں so for example a person was to help somebody else whilst you're helping that person your mind should be that I'm doing this because it's going to protect me صدقہ assistance to other people it's going to protect me from the punishment and protect me from Jahannam it's going to also grant me Jannah with this Allah is going to be pleased and I will receive Jannah مجھے اللہ کی رضا مندی ہوگی اس سے اور جنت نصیب ہوگی جو بھی انسان کام کرے whatever we do regardless of how small of an action or how large of an action, how time-consuming the action is, or how short in time that action is. وہ کام جو کرنے چاہے وہ وقت کے لحاظ سے مختصر ہو یا اس کا وقت لمبا ہو. بہر صورت اس کے اندر اگر آپ کا مطمئن نظر آپ کی نیت یہ ہوگی کہ اس کی وجہ سے اللہ مجھے جنت نصیب کریں گے اس کی وجہ سے اللہ میری حفاظت کر دیں گے فرمایا یہی انسان اگر کرتا رہے تو اس کی کامیابی اسی کے اندر ہے اور جو شخص ان چیزوں سے اپنی نظر ہٹا کر دنیا کے اندر جیسے ہی آیا ویسے ہی اس نے کام کر دیا کبھی اچھے کیے کبھی برے کیے کبھی دھیان دیا کبھی دھیان نہیں دیا تو اس کا نتیجہ پھر یہ ہوگا کہ کچھ اعمال اس کے قابل قبول کچھ اعمال اس کے قابل قبول نہیں اور نتیجہ یہ ہوگا کہ جو قابل قبول نہیں ہو سکتا ہے کہ وہ غلط اعمال ہوں اور ہو سکتا ہے اس کی وجہ سے جہنم کی سزا اور جہنم کی آگ تک اس کو پہنچنا ہو اللہ ہم سب کی حفاظت فرماوے آمین تو اس لیے اس آیت کے اندر اللہ رب العزت نے بڑے بہترین انداز کے اندر اور بڑی ہی مختصر طریقے سے اللہ رب العزت نے ہمارے لیے کامیابی کا جو معیار ہے وہ بتلا دیا اللہ سبحانہ وتعالی has given us this measure of success in this ayah that to be saved from the punishment and to have the fortunate to be able to enter Jannah that is in reality the true success that person has been successful to duniya hamare liye اب یہ دنیا یہ ہمارے لیے اس کی تیاری کا وقت ہے کہ سخت حالات جب آئیں تو انسان اس سے پہلی تیار کر لے, اس سے پہلی تیاری اپنی مکمل کر دے کہ جب قیامت کے دن ہوگا, اور قیامت کے دن کے بارے میں مختصر انداز کے اندر میں عرض بھی کر رہا تھا کہ جب قیامت کا دن ہوگا تو اس دن مجھے جب اللہ کے سامنے کھڑا ہونا ہوگا تو کم از کم میرے یہاں ایسے اعمال ہوں کہ جس کی وجہ سے اللہ رب العزت مجھے نجات دے دے, میری حفاظت کر لے, جہنم سے محفوظ ہو جاؤں اور جنت کے اندر داخل ہو جاؤں, اللہ کی رضا مندی نصیب ہو جائے, یہ ضروری ہے. ایسا کرتے ہیں, بریک کا وقت آیا ہے, بریک کی طرف جاتے ہیں.
2: عالم آن ایئر از براڈ کاسٹ آن سن رائز ریڈیو بریڈفورڈ ایوری فرائیڈے ایوننگز فرام 8 پی ایم ٹو 9 پی ایم, دیٹس لندن ٹائم, اینڈ ریکارڈڈ لائیو ہیئر 6 اے ایم ٹو 7 اے ایم ایوری سیٹرڈے مارننگ, اینڈ ری پلیڈ آن ریڈیو 1701 سنڈے مارننگز فرام 7 ٹو 8. اف یو وانٹ ٹو ہیو اے کاپی آف دس پروگرام پلیز فون می اور ٹیکسٹ می on 0431-919-964, and I will give you a copy or send you a copy via WhatsApp. I am Firoz Khan. To ek bar phir, ye hai Alim On Air, Maulana Fazal Dad.
3: Ji haan, bismillahirrahmanirrahim. Dumara aap ki khidmat mein hazir, aapka mehzban Maulana Fazal Dad. Aur بریک سے پہلے میں یہ باتیں عرض کر رہا تھا کہ اللہ رب العزت نے ہماری کامیابی جو ہے دین کے اندر رکھی ہے, اور جب تک انسان دین کو اپنی زندگی کے اندر لائے گا تو اللہ رب العزت آخرت کے اندر تو اس کو سکون دیں گے ہی دیں گے, لیکن اللہ رب العزت اس کو دنیا کے اندر بھی سکون نصیب کرتے ہیں. یہ ایک 100% ہمارا ایمان ہے کہ دین کے اندر اللہ رب العزت نے کامیابی رکھی ہوئی ہے. دین اگر بوڑھوں کے اندر آئے وہ شخص بھی کامیاب, کوئی جوان آدمی ہے اس کی زندگی کے اندر اگر دین آئے وہ شخص بھی کامیاب ہے, چاہے مرد ہوں چاہے عورت ہوں, بچے ہوں بوڑھے ہوں, بہر صورت everybody who wants success, then Allah subhanahu wa ta'ala has given success in his deen. Deen hi ke andar, by following deen, by following Islam, Allah subhanahu wa ta'ala will grant you success. Kamyabi isi ke andar hai. Aur jisne deen aur iman ko qabool nahi kiya aur apne zindagi uske mutabik chalai nahi, تو اس کی کامیابی کا کوئی گارنٹی نہیں ہے. There is no guarantee that person will be successful in the دنیا and the آخرہ. ظاہری طور پر دنیا کے اندر بعض لوگ آپ کو لگیں گے کہ اس شخص نے دنیاوی لحاظ سے ہو سکتا ہے کامیابی حاصل کر لی, لیکن اگر وہ دین پر عمل نہیں کر رہا تو یقین کرو اس کے دل کے اندر سکون نہیں ہوگا. That person who is not acting upon deen fully and who doesn't have iman in Allah and is not following the beloved ways of Rasulullah sallallahu alaihi wasallam, that person on the face of it, it may seem that person is successful. It may seem that this person is happy. It may seem that this person is in peace. But if you go deep down, the reality will be that person will not be in peace. That person will not be 100% happy. And that person will not be successful. It may seem that this person is successful. Because one of the important things I have realized in life and I have experience with people is the amount of money is not the marker of success in your life. Ek cheez maine tajrube se dekhi hai zindagi ke andar ke aapke maal ki miqdar aapke फाइनेंशियल सिचुएशन के अच्छा होना ये अलामत नहीं है इंसान की कामयाबी की। कितने ऐसे हैं कि उनके पास लाखों नहीं बल्कि करोड़ों रुपए हैं, करोड़ों पाउंड हैं, करोड़ों डॉलर हैं, जो भी करेंसी आप ले लें, लेकिन उनके दिल के अंदर सुकून नहीं है। You must have witnessed, and I have certainly witnessed, people who have millions, in fact, tens of millions of whether they are pounds, dollars, rupees, dakas, riyals, the amount of, or the existence of large amounts of money is not a marker of that person's respect and is not certainly a marker of that person's success. उस पैसे की वजह से उसको इज्जत नहीं मिलती, और उसके बरअक्स, ऑन द कंट्ररी, आई हैव सीन मेनी पीपल हु आर फाइनेंशियली वेरी वेरी वीक, माली लिहाज से वो बहुत ही कमजोर हैं, लेकिन अल्लाह ने उनको सुकून दिया है, वो बड़े इत्मीनान के साथ हैं, और बाज़ औक़ात वो हकीकी तौर पर दुनिया में के अंदर भी और आखिरी तौर पर भी वो कामयाब हैं। और सिर्फ इतना ही नहीं बल्कि वो बिल्कुल दुनिया से खुश हैं। कितने ऐसे सहाबा इकराम नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के जो शागिर्द थे, कितने ऐसे हुए कि उनकी यहां अगर सुबह के खाने का सामान होता तो शाम का नहीं, और अगर शाम को वो खाना खा लेते अपने फैमिली के साथ तो सुबह उनको पता नहीं कि उनको मिलेगा या नहीं। यह सुबह के खाने पीने की उनके पास गारंटी नहीं थी, लेकिन इसके बावजूद वो दुनिया के कामयाब तरीन लोग थे, दुनिया के अंदर सुकून वाले थे, बड़े सुकून इत्मीनान के साथ थे, और दुनिया के अंदर कामयाबी भी उनको मिली, आखिरत के अंदर उन लोगों की कामयाबी है ही है। ये तो रहे चलो सहाबा इकराम जो नबी के शागिर्द थे, उनके बाद ताबेईन, उनके बाद तबे ताबेईन, बल्कि आजकल के दौर के अंदर भी कितने ऐसे लोग आपको मिलेंगे कि उनके पास इतना ही खाना पीना होता है कि सुबह खा लिया, अब शाम को किसी ने दे दिया तो खा लिया, नींद उनको इतनी सुकून के साथ आती है कि बाज़ औक़ात बाहर भी अगर उनको लिटा दें उनको नींद आ जाती है, उनको किसी किस्म की फिक्र नहीं, न उनको बिल्स की फिक्र है, न उनको किसी किस्म की फिक्र है, अल्लाह रब्बुल इज़्ज़त उनको कोई ना कोई तरीके से उनके लिए बंदोबस्त कर देते हैं। सो मेनी पीपल आई हैव विटनेस्ड दैट आर वेरी वीक फाइनेंशियली, yet their peace is such that if they were to lay down even outside under the open sky, they will just go to sleep. They will have a peaceful sleep. And there's others who may be financially very, very, very well off. They have a business after a business after a business. Sometimes they have 50 to 100 employees, and their business is flourishing, yet they are not at peace. In one meeting, into another meeting, trying to convince their suppliers to give them cheaper products, and then going to their clients and trying to convince them and win them over, win their contracts over. Going home, and when it's time to sleep, when it's time to rest, their mind is still in overdrive, thinking about tomorrow, thinking about yesterday, thinking about future, thinking about the past, what's happened, the losses, the profits, how we can cut and save and how we can make things better. Their mind is in overdrive to such an extent that although they have laid down to sleep, they are not sleeping. They have come home to have a rest, but they are not resting. Baz-ukat is tarah hota hai. دنیا کے اندر بہت زیادہ انوالو ہونے سے انسان کو ضروری نہیں ہے کہ اس سے سکون حاصل ہو. It's not necessary that you are immersing yourself in the dunya to a great extent and you feel that you will get peace and tranquility and sukoon with that. That's not necessary. There will be times that may be the cause of your nervousness, of your anxiousness, your anxiety. Your stress and your tension can sometimes come because of the excess of wealth. مال کی کثرت کی وجہ سے بعض اوقات انسان کو ایک مستقل پریشانی ہو جاتی ہے. میں یہ نہیں کہتا ہوں کہ مال کمانا نہیں چاہیے. I'm not saying that you shouldn't strive for wealth and you shouldn't work. No, I'm not saying that. I'm saying you should do that. But the point I want to make is some people have this mentality that the more wealth I have, جتنی مالیت میری زیادہ ہوگی, بعض لوگوں کے ذہن کے اندر یہ بات آتی ہے, تو وہ یہ سمجھتے ہیں اتنے زیادہ سکون ہوگا. اور ہر ایک کی ذہن کے اندر ایک دوسری بات ہوتی ہے. There's another thing and they say, you know what, let me accumulate enough so that when I am old and I can't work any longer and I can't accumulate any more, I will have enough of a stock of money, of finances, of income, etc., whatever it may be, jo kuch bhi ho, I will have enough income, then I will not be in need of anybody else. And the extraordinary thing is that you accumulate so much that will be enough for you for the next 20 years, 30 years. And then you don't feel satisfied and you keep accumulating. ایک انسان جمع کرتا ہے اور ذہن کے اندر یہ بات ہوتی ہے کہ اگر بڑھاپے کو پہنچ گیا تو ہو سکتا ہے اس وقت کما نہیں سکوں, اور کم از کم میرے پاس کوئی نہ کوئی آمدنی انکم ہونی چاہیے اور تاکہ وہ میرے لیے کافی ہو. انسان مشکل سے مشکل کام کرتا رہتا ہے اور پھر یہ سوچتا ہے کہ اب یہ کافی ہے. اس کے پاس اتنا مال اکٹھا ہو جاتا ہے بعض اوقات کہ اگلے 20-30 سال تک اگر وہ کچھ بھی نہ کرے اور صرف کھاتا پیتا رہے تو وہ تب بھی ختم نہیں ہوتا. لیکن یہ انسان پھر بھی اس پر راضی نہیں, تھوڑا سا اور کما لوں. I'll accumulate some more wealth, I'll put this into business, I'll collect more. اور اسی طرح کرتے کرتے کرتے ایک وقت آتا ہے, کئی مرتبہ میں نے دیکھا کہ اس شخص کے اوپر موت آ جاتی ہے, زندگی ختم ہوتی ہے, وہ جتنا بھی مال اس نے اکٹھا کیا تھا اس سے وہ فائدہ نہیں اٹھا سکا. That person could not benefit because the end had come so quickly that this person was not anticipating. اس کو اندازہ ہی نہیں تھا کہ اتنی جلدی موت آ سکتی ہے, یہ تیاری ہی نہیں کر رہا تھا. اسی وجہ سے فرمایا کہ انسان اپنی موت کی تیاری کرتا رہے, کسی وقت بھی آ سکتی ہے اور اس وقت سب کچھ رہ جاتا ہے. مجھے یاد ہے ہمارے ایک دوست, ان کی فوتگی ہوئی کچھ مہینے پہلے, بلکہ کچھ مہینے کافی عرصہ پہلے, اس سے پہلے. تو عجیب بات یہ ہوئی کہ اس کے فوتگی سے 4-5 مہینے کے بعد مجھے اس کے نمبر سے کال آئی. میں نے بڑا تعجب کیا, میں نے کہا یہ تو شخص چلا گیا دنیا سے, مجھے اس کا نمبر ڈیلیٹ کرنا بھول گیا. اور یہ بات بھی ایک عجیب دل کے اندر آئی کہ جو ہی انسان آپ کے ساتھ رہتا ہے آپ اس کو ٹیکسٹ کرتے رہتے ہیں, فون کرتے رہتے ہیں, اس کا نمبر ہوتا ہے, لیکن جو ہی وہ دنیا سے رخصت ہوتا ہے انسان کتنا بے وفا ہے, فوراً جا کر اس کا نمبر ڈیلیٹ کر دیتا ہے. عجیب. یو اسٹے ود اے فرینڈ اور اے پرسن یو نو, یور کالیگ, یور نیبرز فار ایئرز اینڈ ایئرز, یو سینڈ دا ٹیکسٹ, یو ریسیو ٹیکسٹ, یو کال, دے کال, بٹ وین دس پرسن پاسز اوے, It's not long before you go down your contact list and you delete that number straight away. Ki ab mujhe iski zarurat nahi hogi. You are deleted out of the person's life. So you've passed away and these people, your friends, they've deleted you from their contact list. From their social media, they've deleted you. We're not going to receive anything. And it's just so light for them. Uske liye, unke liye bada hi asaan hai us sab ko delete kar dena. इससे इंसान को पता चलता है कि भाई आपकी जिंदगी दूसरों के सामने उसकी कितनी कीमत है. From that you will notice what value you have in the hearts and minds of other people. तो खैर मैं अर्ज कर रहा था कि उस दोस्त के फोन से मुझे फोन आया, मैंने उठाया तो उसके बच्चे ने दुआ सलाम की और कहा कि खैर खरीद अंकल. मैंने कहा जी हाँ बिल्कुल ठीक हूँ खैर खरीद. मैंने कहा आपके पास ये नंबर, ये तो आपके वाले साहब का था. उन्होंने कहा हाँ वाले साहब का नंबर था और हमने इस तरह किया कि वो चूंकि उसके इतने महीने बाकी थे उसके कॉन्ट्रैक्ट के और वो ख़त्म नहीं हुआ तो जब तक ख़त्म ना हो तो हम उसको इस्तेमाल करते रहेंगे और फिर जब ख़त्म हुआ तो सिम कार्ड हम फेंक देंगे, ख़त्म हो जाएंगे. विल बट एट द मोमेंट आई एम यूजिंग हिज नंबर. खैर उसके साथ बातचीत हुई और पुरानी जो यादें हैं हमने भी याद की, उसने भी यादें की और फिर मैंने उसको बेटा कभी भी मेरी जरूरत हो तो आपके वाले साहब मेरे बहुत अच्छे दोस्त थे. योर फादर वाज अ गुड फ्रेंड ऑफ माइन. इफ यू एवर नीड मी यू मोस्ट वेलकम. तो उसने फिर वही बात अजीब कही. उसने कहा आई एम गोना ओनली कीप दिस नंबर अंटिल द कॉन्ट्रैक्ट रन्स आउट. दिस अ ईयर्स कॉन्ट्रैक्ट और 18 मंथ्स कॉन्ट्रैक्ट. आई कांट रिमेंबर व्हाट ही सेड. पता नहीं साल का या डेढ़ साल का कॉन्ट्रैक्ट है उस फोन के ऊपर. उसने कहा कुछ महीने बाकी हैं तो जब तक ये कॉन्ट्रैक्ट बाकी है ठीक है, वरना फिर इसको मैं इस नंबर को खत्म कर दूंगा. मेरा अपना फोन है, आई हैव माय ओन नंबर फोन नंबर. उसने वो बातें की, हम दोनों खैर खरीद करके फिर बात खत्म हो गई. बाद में मैं सोच रहा था, आफ्टरवर्ड्स आई वाज थिंकिंग कि ये शख्स जब फोत हुआ होगा तो उसके जेब के अंदर ये फोन होगा बिकॉज दिस पर्सन पास्ड अवे and he passed away very quickly, बड़ी जल्दी. तो उसके जेब में उसका फोन होगा. He must have had the phone in his pocket. उसकी गाड़ी की चाबियां हमेशा उसके साथ रहती थी. फोन और चाबियां मैं उस शख्स को अच्छी तरह जानता हूँ, दोनों इकट्ठे रखते थे. मेरे पास आते घर पर कभी या हमारी मुलाकात होती तो टेबल के ऊपर he would place the phone and then he would have his car keys there. It was quite an expensive car. गाड़ी की चाबियां और फोन दोनों इकट्ठा रख देता और हम बातें चीते करते, चाय वाय पीते और फिर उन दोनों चीजों को उठाकर ही वुड गो. किधर मीटिंग होती तो वो दोनों चीजें, चाबियां भी और फोन भी, दोनों रख लेता. एंड आई स्टिल रिमेंबर हिज कार कीज. इट वाज अ ब्लैक फॉब विद एन ए रिमोट कंट्रोल टू ओपन द कार. तो मैं सोच रहा था, आई बिगन थिंकिंग, आई थॉट he must have had the phone in his pocket and then he in his pocket he must have also had the keys, the car keys. uski gaadi ki chabiyan bhi hongi. ab bechara wo jab faut hua uske kapde utare, uske jeb ke andar jo wallet tha jiske andar uska driving license, uske paise wagaira jitne bhi the wo wallet bhi nikal diya, uska phone bhi nikal diya, uski chabiyan bhi nikal di. phone ek bete ne le liya. जो चाबियां हैं वो पता नहीं किधर गई होंगी, वो भी किसी बेटी ने या बेटे ने या किसी ने ले ली होंगी, वाइफ ने ले ली होंगी. वो गाड़ी चला रही हैं, पैसे जो होंगे वो निकाल कर, अब अल्लाह बेहतर जानते हैं उन्होंने क्या किया होगा, हाया तकसीम कर दिए, खर्चा कर दिए, whether they've given it to charity, only Allah knows. I didn't ask, I didn't think it appropriate to ask. लेकिन मैं सोच रहा था कि ये वो शख्स कि जब भी बैठता बड़े रोब के साथ बातचीत करता, फोन उठाता, एक फोन कॉल के जरिए जिसको भी फोन करता वो कहते कि ठीक है आई एम रेडी टू हेल्प यू, आई एम देयर फॉर यू. और ये खुद भी ऐसे था कि इफ एनीबडी आस्क हिज असिस्टेंस और हेल्प ही वुड गो देयर. लेकिन अब उसकी हालत ये है कि उसके बेटा कह रहा है कि कपल ऑफ मंथ्स जो बाकी हैं, कुछ महीने जो बाकी हैं वो खत्म हुए, फिर इस नंबर को भी खत्म कर देंगे. इन अदर वर्ड्स द फ्यू remaining memories memories of his, uski kuch yaadashein, wo bhi khatam ho jayengi. Ek waqt aayega ki mere saath bhi, aapke saath bhi isi tarah hi hoga. Ki kahenge bhai fulan shakhs faut ho gaye hain, the person has passed away, iski jeb khali karo. Ye kurta utaro, take this shirt, take this suit, whatever you may be wearing, take this off. Ghusl ke liye le jao, take him for the bath and shroud him in one or two different cloths, jo kafan ke kapde hain, the cloth of kafan, wrap him up in there aur jaakar janaza padhkar usko apne qabr ke andar jaakar rakh do. Pray his janaza and place him into the grave. It's all finished. A few days later, nobody even knows, or nobody's even talking about, other than the very immediate friends or the immediate family. To jana to hai duniya se har ek ko, lekin ye aisi cheez hai ki uski taraf hamari tawajjuh bahut kam hoti hai. Aise karte hain, break ki taraf jaate hain aur break ke baad wapas aakar.
2: Aalem on Air is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. And recorded live here 6 a.m. to 7 a.m. every Saturday morning. And replayed on Radio 1701 Sunday mornings from 7 to 8. If you want to have a copy of this program, please phone me or text me on 0431-919-964, and I will give you a copy or send you a copy via WhatsApp. I am Firoz Khan. To ek bar fir, ye hai Aalem on Air, Maulana Fazal Dad.
3: Bismillahirrahmanirrahim. Dobara aapki khidmat mein hazir, aapka mehzban Maulana Fazal Dad. Aur ye hai Sunrise Radio 103.2 FM, 100.6 FM. Aap phone in kar sakte hain. Hamari studio ka number 01274306666. Main hoon aapka mehzban Maulana Fazildad. Har juma ki sham ko hamara ye program hota hai. I'm your host Maulana Fazildad, and this is our weekly session every Friday evenings between 8 o'clock and 9 o'clock UK time. Achha, ek dusri cheez jiski taraf tawajjuh thi us din, main waise balki aaj hi us din to nahi, aaj hi main news ke andar pad raha tha, aur ye BBC walon ka news hai, aur aapko aaj ki tarikh 4th of September, Friday 4th of September, aur uske andar unhone headlines likhi hai, stock up on food to prepare for extreme weather, minister says. Badi ajeeb khabar ki stock up on food to prepare for extreme weather, the minister says. Aur fir aage wo keh rahe hain ki jo environment secretary hai Dame Angela Eagle, told the Guardian the powerful natural climate phenomenon will lead to more extreme storms in this country. Aur fir aage wo kehte hain, we're about to experience probably the largest El Nino that has ever been seen, and that will lead to drier summers, wetter winters and more extreme storms in this country. Aur baki to kehne ka maqsad wo ye kehna chahte hain ke minister hone ki haisiyat se hukumat ke andar unka bada hi martaba hota hai, aur unki jo baat hoti hai wo napi toli hoti hai, unko unke ird gird jo advisors hote hain wo advice dete hain. To ye minister keh rahi hain ke aap aise kare ke khane peene ka apni yahan bandobast kar lo, kyunki aage sakht mausam aa raha hai. अब उनका एक्सट्रीम वेदर से क्या मतलब हो सकता है कि बहुत ज्यादा बारिशें या बहुत ज्यादा सख्त सर्दियां, या एक्सट्रीम वेदर कुड बी एनीथिंग रियली. इट कुड बी एक्सट्रीम हीट, एक्सट्रीम कोल्ड, इट कुड बी एक्सट्रीम वेटनेस. बहुत ज्यादा बारिशें, बहुत ज्यादा बर्फ, बहुत ज्यादा गर्मी, कोई भी चीज हो सकती है. उन्होंने पूरी तफसील इसके तो नहीं बतलाई, लेकिन इतना बतलाया है, और ये यूके का न्यूज है, اور بی بی سی نے اس کو رپورٹ کیا ہے, مطلب آخر ان کی اس کے پیچھے کوئی ریسرچ ہوگی. تو اس کے بارے میں اگر آپ کوئی بات چیت کرنا چاہتے ہیں یا اپنی رائے دینا چاہتے ہیں تو یہ موسٹ ویلکم. اب اس کے اندر فون ان کر کے اس کے بارے میں بھی, کیونکہ میں اس لیے کہتا ہوں کیونکہ بہت سارے لوگوں کو آج دن کے دوران اس کے بارے میں بات چیت کرتے ہوئے میں نے سنا, اور سوشل میڈیا کے اوپر بھی کافی لوگوں نے اس کے اوپر بہت ساری باتیں کی. میں نے تو بہت ساری پڑھی, بہت ساری کچھ نیگیٹیوز کوئی پازیٹیوز, لیکن یہاں میں اس کو نہ پازیٹیوز کو نہ نیگیٹیوز کو بتلانے چاہتا ہوں. صرف آپ کے سامنے ایک خبر ہے, اس کی جو ہیڈ لائنز ہیں وہ آپ کے سامنے پڑھ دی. اب آپ کا اس کے بارے میں کیا نظریہ, کیا خیال ہے؟ کہ بعض لوگ کہہ رہے ہیں, سم پیپل آر سیئنگ دیٹ دس از جسٹ اسکیم مونگرنگ, دیٹس واٹ سم پیپل سے. اینڈ ادر پیپل آر سیئنگ اف اے منسٹر آف دا کنٹری از سیئنگ, اسپیشلی منسٹر ان دا یو کے گورنمنٹ, اینڈ اے منسٹر از سمبڈی آف اے ہائی اسٹیٹس, اینڈ یوزلی دے ہیو پیپل اراؤنڈ دم, اینڈ اسپیشلی اف اٹس سمبڈی آف اے اسٹیٹس لائک یو سے این انوائرمنٹ سیکرٹری, they have advisors around them and they make sure they whatever they say it is backed up by evidence. And a lot of this talk, I bring this topic up towards the end because I thought I'd bring it to your attention. What do you think about this? Do you think it could be true that we really need to stock up, or is it like some people are saying on the social media that this is scaremongering, or do you think there might be a reality to it but not as much, or there may be 100%? What's your opinion about this? And that's why, although I've read a lot about it during the day, some negative comments, some positive comments, I don't want to focus on any of those. I've just read the headline to yourself from the BBC. Today is Friday the 4th of September 2026, and the BBC headlines are: stock up on food to prepare for extreme weather, minister says. That's what a minister said. So what's your thoughts about this? How should we do it? What should we do? What kind of foods should we stock up on, etc.? So اور تو میں زیادہ اس کے بارے میں کچھ کہنا نہیں چاہتا ہوں. آئی ڈونٹ وانٹ ٹو سے اینی تھنگ فردر, اینڈ آئی ڈونٹ وانٹ ٹو اسیوم اینی تھنگ, آئی ڈونٹ وانٹ ٹو گیو اینی آف مائی اوپینینس, بٹ آئی جسٹ تھاٹ آئی پٹ دس ان ٹو دا پریزنس آف یور سیلوز, آپ لوگوں کے سامنے, تاکہ آپ بھی اس کے بارے میں سوچ لیں کہ واقعی اگر اس طرح حالات ہوں تو ہمیں اس کے بارے میں تیاری تو کرنی ہے. But on the same hand, we don't want people panic buying, and that creates a natural confusion and natural hysteria amongst people. Is tarah bhi to nahi hai ki mujhe yaad hai ek zamane ke andar ke ghaliban covid ka zamana tha ya usse pehle ke log jo hai wo stock karna shuru kar diye. اور نارملی جتنی بھی چیزیں ہوتی ہیں وہ تھوڑی تھوڑی مقدار میں تمام سپر مارکیٹ میں آتی ہیں. اب جب لوگوں کو تھوڑا سا خوف ہوا کہ ہو سکتا ہے یہ آئٹم ختم ہو جائے, اور مجھے ابھی بھی یاد ہے وہ ٹوائلٹ پیپرز تھے, تو ہر فیملی نے تھوڑے سے ٹوائلٹ پیپر نہیں بلکہ کئی کئی کئی باکسز لے لیے کہ اگلے تین تین مہینوں کے لیے ہمیں کافی ہو. اب اس کا نتیجہ یہ ہوا کہ جتنے بھی سپر مارکیٹس تھے ارد گرد, ان تمام کی شیلفوں سے وہ ختم ہوئے. اب جب لوگوں نے دیکھا کہ یہ دیگر لوگ لے رہے ہیں تو ان کو ڈر لگا, انہوں نے کہا کہ جب بھی یہ شیلف پر آئے جتنا ہو سکے میں سب کچھ لے لوں. دوسروں نے دیکھا, when one person began panic buying and thinking to themselves that this toilet paper I must stock up in case there's a shortage, they bought boxes and boxes. When people came to shop and they noticed this is missing from the shelves, and they brought it from the warehouses as well, and they thought, you know what, let's buy for the next 2-3 months, we don't know whether we'll get a chance. And when hundreds of people began panic buying, It was depleting not only from the shop floor but also from the shop storage houses. और लोगों की यहां घरों के अंदर बड़ी मिकदार में था लेकिन कुछ लोगों को मिला बहुत सारे लोगों को वो चीज मिली नहीं और उसकी वजह से पूरे मुल्क के अंदर पूरे इलाके के अंदर नुकसान होना शुरू हो गया. Then it began to the panic buying. It creates this hysteria, this fear. So that's why one of the things we have to be very careful about is panic buying or stocking for future in large amounts. It will naturally have an effect upon other people. दूसरे लोगों के ऊपर इसका जरूर असर होगा. So I think the media and the social media have to be very careful when public are informed of these sort of situations. इस किस्म के जब न्यूज उनके सामने आए तो जो मीडिया है या सोशल मीडिया है उनको बड़ी जिम्मेदारी से और बड़ी समझदारी से और मैच्योर अंदाज के अंदर काम लेना होगा वरना ऐसा ना हो कि पैनिक बाइंग की वजह से कुछ लोगों को बहुत सारा मिल जाए और अक्सर लोग जो हैं वो उससे महरूम हो जाएं. बिकॉज इन हिस्टेरिया एंड इन पैनिक बाइंग सर्टन पीपल will stock up large amounts, but the majority of people may even be deprived of the basics. और ये हुआ है इस मुल्क के अंदर. It's happened in this country. I remember it very, very, very, very clearly.
2: Alim on Air is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. And recorded live here 6 a.m. to 7 a.m. every Saturday morning. And replayed on Radio 1701 Sunday mornings from 7 to 8. तो ये है आलम ऑन एयर मौलाना फजल दाद.
3: जी हाँ, दोबारा आपकी खिदमत हाजिर आपका मेहजबान मौलाना फजल दाद. तो मैं ये अर्ज कर रहा था कि छोटा सा मैसेज दिया लेकिन उससे पहले असल बात जिसकी तरफ आपकी तवज्जो दिला रहा था वो ये कि अल्लाह रब्बुल इज्जत ने हमारी कामयाबी दीन के अंदर रखी है और दीन का एक अहम सुतून ये है कि इंसान दूसरों की हमदर्दी, दूसरों के साथ खैर खरियत, दूसरों के साथ अच्छा बर्ताव, दूसरों का देखभाल, दूसरों का दर्द, दूसरों के ऊपर जो हालात आए तो उसके मुताबिक इंसान जो है उनकी मदद, उनके लिए खैरखाई, उनके लिए कम से कम दुआएं तो करते रहे. और ये कहते हुए ये बात दोबारा भी याद दहानी करा दूं कि दुनिया के अंदर मुख्तलिफ ममालिक के अंदर जुल्म पर जुल्म हो रहा है. आम लोगों की नजर फलस्तीन से हट तो गई है, मीडिया ने आपकी नजर हटा दी है दीगर लड़ाइयों की तरफ, दीगर मुसीबतों की तरफ, दीगर हालात की तरफ, लेकिन अभी तक वहां फलस्तीन के अंदर जुल्म हो रहा है. अल जजीरा को मैं पढ़ रहा था गुज़िश्ता कल जो न्यूज है, इंसान को मुख्तलिफ न्यूज को पढ़ना चाहिए, कभी बीबीसी को, कभी अल जजीरा को, कभी बाकी जितने भी हैं मुख्तलिफ को, तो उसके अंदर बतला रहे थे कि वहां इतने लोगों को कत्ल कर दिया, इतने लोगों को उन्होंने मार दिया वगैरह वगैरह. तो कहने का मकसद यह है कि अभी तक दुनिया के अंदर मुख्तलिफ ममालिक के अंदर, मुख्तलिफ जगहों के अंदर बड़े जारहाना तौर पर जुल्म हो रहा है. There's a lot of cruelty happening in different countries around the world. And the one thing we should remember is that if we cannot physically help somebody, then the least you can do is make dua for them. आप जब किसी की जाती तौर पर जुल्म से उनको बचा नहीं सकते, if you can't assist somebody and protect them from zulm and cruelty, then the least you can do is make dua for them, the first step. And the second step is that you spread the news about their cruelty so that this news may reach somebody who may be able to help in the situation. Aajkal social media hai, deegar bhi cheeze hain, aur uske zariye aap apni khabar ko hazaron logon tak pahuncha sakte hain, aur wo jo hazaron log jo hain wo deegar hazaron tak pahuncha sakte hain, aur koi pata nahi ki किसकी बात का असर हो और किसके प्रेशर का असर हो और उसकी वजह से वो जुल्म खत्म हो जाए. You never know that this social media or your message may travel across continents and it may reach certain influential people who may not have been bothered about it, or maybe the news may not have reached them, or they did not know the severity of the cruelty and the dhulm. And now that this message has reached them, or it reached them but it wasn't reaching them enough, they thought it was a one-off or a second time off, but now that it's reaching them again and again, it may reach those influential people who do have a say and whose voice does have power and strength and influence and can stop that dhulam. To isliye, never underestimate the power of your message going to other people. Aapka dusron tak jo message ja raha hai usko kabhi halka na samjho. Koi pata nahi ki kis tak aapki baat pahunch jaye और उसके कहने, उसके हिलने, उसके बात करने से, उसके ताल्लुकात की वजह से वो जुल्म खत्म हो सकता है. तो एक तो मेरा मैसेज ये है, वन ऑफ माय मैसेजेस इज, दुआ तो करते ही रहें, लेकिन दूसरी बात, जहां कहीं भी जुल्म हो, चाहे वो अफ्रीका में हो, चाहे वो अमेरिका के अंदर हो, चाहे वो एशिया के अंदर हो, चाहे वो यूरोप के अंदर हो, जिस कॉन्टिनेंट, ऑस्ट्रेलेशिया के अंदर हो, जिस कॉन्टिनेंट के अंदर, अंटार्कटिका के अंदर हो, व्हिच एवर कॉन्टिनेंट, व्हिच एवर कंट्री, इफ देयर इज क्रूएल्टी, देयर ज़ुल्म, इनजस्टिस गोइंग ऑन, नाइंसाफी हो रही है, तो कम अज कम आप इतना तो कर सकते हैं, दुआ करते रहें कि या अल्लाह उनसे जुल्म को दूर फरमा, जुल्म से निजात नसीब फरमा और जुल्म से उनकी हिफाजत फरमा. और दूसरा काम, कम अज कम अपने सोशल मीडिया के ऊपर या अपने कॉन्टैक्ट्स के जरिए उस बात को आगे पहुंचाते रहो. समटाइम्स इट जस्ट मीन्स सेंडिंग अ लिंक फ्रॉम दैट आर्टिकल और फ्रॉम द न्यूज और फॉरवर्डिंग द वीडियो और द मैसेज. मुख्तसर बाज़ औक़ात होता है, और आजकल सोशल मीडिया के अंदर चंद सेकंडों के अंदर विद अ फ्यू क्लिक्स यू कैन सेंड इट टू मेनी मेनी ग्रुप्स एंड मेनी मेनी पीपल. ये मेरा आखिरी मैसेज था. इसी के साथ आज के इस सेशन को मुख्तसर सी दुआ के साथ खत्म कर लेते हैं. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. يا رب العالمين تهم سبقوا دين كي سچی اور صحیح سمجھ نصیب فرما. یا اللہ تو ہم سب کو دین پر استقامت نصیب فرما. یا رب العالمین جتنے لوگ پریشان حال ہیں اور جس قسم کی بھی پریشانی کے اندر ہیں, یا اللہ سب کی پریشانیوں کو دور فرما. یا اللہ ہم سب کو نبی پاک صلی اللہ علیہ وسلم والے اخلاق حمیدہ, اخلاق حسنہ ہم سب کو نصیب فرما. یا اللہ جہاں کہیں بھی ظلم ہو رہا ہے اور جس انداز کے اندر بھی ظلم ہو رہا ہے, یا اللہ تمام مظلومین کی تو مدد فرما, ظالمین کے ظلم سے ان سب کی حفاظت فرما, اور اللہ جو ظالمین ہیں ان کو سچی اور صحیح سمجھ دے دے تاکہ وہ ظلم کرنے سے رک جائیں. یا اللہ ظالمین کو صحیح سمجھ دے دے, سچی سمجھ دے دے تاکہ وہ ظلم کرنے سے رک جائیں. یا اللہ جتنے بھی پریشان حال ہیں سب کی پریشانیوں کو دور فرما جو بیمار ہیں چاہے روحانی بیمار ہو جسمانی بیمار ہو تمام بیماروں کو شفا نصیب فرما یا اللہ نبی پاک صلی اللہ علیہ وسلم نے جو خیر کی دعائیں مانگی ہیں ان تمام کے اندر ہم سب کو حصہ نصیب فرما اور نبی پاک صلی اللہ علیہ وسلم نے جن چیزوں سے حفاظت اور پناہ مانگی ہے یا اللہ ان تمام چیزوں سے تو ہم سب کو پناہ اور حفاظت نصیب فرما یا رب العالمین جتنے بھی مرحومین اس دنیا سے جا چکے ہیں ان سب کی بخشش اور مغفرت فرما اور یا اللہ جب ہماری موت کا وقت آوے تو خاتمہ بالایمان نصیب فرما اور یا اللہ موت کے وقت جتنی بھی پریشانیاں سختیاں مصیبتیں تکلیفیں ہیں ان سب سے ہم سب کی حفاظت فرما یا اللہ صحیح اسلامی زندگی نصیب فرما یا اللہ دنیا اور آخرت کے اندر تو ہمیں سکون نصیب فرما یا اللہ دنیا اور آخرت کے اندر تو ہمیں سکون نصیب فرما ہر وقت ہر جگہ ہر قسم کی عزت نصیب فرما اور ہر قسم کی ذلت سے رسوائی سے بدنامی سے بے عزتی سے تو ہم سب کی حفاظت فرما یا اللہ سب سے بڑی بات وہ تیری رضا مندی ہے دنیا اور آخرت کے اندر تو ہم سب کو اپنی رضا مندی نصیب فرما سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك يا أرحم الراحمين یہ ہمارا پروگرام تھا آج ختم ہوا ہمارا پروگرام ہر جمعہ کی شام کو 8 بجے سے 9 بجے تک یو کے ٹائم لائیو ہوا کرتا ہے میں ہوں آپ کا میزبان مولانا فضل داد اور ہمارا یہ پروگرام ہر جمعہ کی شام کو سن رائز 103.2 ایف ایم 100.6 ایف ایم اور پوری دنیا میں آپ انٹرنیٹ کے ذریعے سن سکتے ہیں ہمارے آئی ایم یور ہوسٹ مولانا فضل داد اینڈ دس از آور ویکلی سیشن ایوری فرائیڈے ایوننگز بٹوین 8 o'clock اینڈ 9 o'clock یو کے ٹائم سن رائز ریڈیو 103.2 ایف ایم 100.6 ایف ایم And you can listen to us also on the internet. Isi ke saath, wassalamu alaikum warahmatullahi wabarakatuhu.
2: Abhi aap sun rahe the Alim on Air, Hazrat Maulana Fazil Dad ke saath. Alim on Air is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. And recorded live here 6 a.m. to 7 a.m. every Saturday morning. And replayed on Rim on Air. Hazrat Maulana Fazil Dad ke saath. Alim on Air is broadcast on Sunrise Radio, Bradford, every Friday evenings from 8 p.m. to 9 p.m. That's London time. And recorded live here 6 a.m. to 7 a.m. every Saturday morning. And replayed on Radio 1701 Sunday mornings